0: اوتم جل رہی ہے محفل اغیار میں، توخے بازاں دی محفل دے جل رہی کچھ بھی نہیں. ادھر مہاتما بدھ دی شمع بجھن لگی، ادھر نمی شمع جلائی گورکھ نے، انہیں کچھ سدھار کیتا. انج کہہ لو رام دی مریادا نو سدھار کیتا سری کرشن نے، تے بن گئے لیلا پرشوتم. تے لیلا تے مریادا دے سدھار کیتا مہاتما بدھ نے، تے بن گئے مہاتما بودھ، سدھارت بن گئے بدھ، بدھی دے تل تے جی. اگاں چل کے سدھار کیتا گورکھ نے، جو ترٹیاں بودھ مذہب دے بھی رہ گئی سن انہاں نو دور کیتا سہجے سہجے. ایک ایک گل دا اس وقت وستار سے ذکر کراں چونکہ سما ہو گیا، مختصری میں عرض کردا. گورکھ نے اس ڈھنگ دی رو ریتی چلائی اور سدھی سدھیاں دے ردھیاں دے اس ڈھنگ دے چمتکارے پیش کیتے کہ اس دیش دی عام جنتا دا کہنا کہ بڑے بڑے راجے مہاراجے بھی پربھاوت ہون لگ پئے، گوپی چند ورگے جوگی بن گئے، برتری ورگے جوگی بن گئے، گورکھ دی لپیٹ دے چل گئے. تے جتھے بڑے بڑے راجے مہاراجے آ جان عام پرجا تے آ گئے. دھنوان دا دھرم کہنا نردھن دا دھرم ہو جاندہ ہے، نردھن دھنوان دی نقل کردہ ہے، نرگن گنوان دی نقل کردہ ہے، تو قدرتی گل ہے، نربل بلوان دی نقل کردہ ہے، ایسا ہی ہوندہ ہے. تو جب بڑے بڑے راجے مہاراجے جوگی بننے شروع ہو گئے تو جوگ مت رج کے پھیلیا اس دیش دے، جوگیاں دے نام دے اتے کئی مٹھ کئی شہر. اے گورکھ پور یو پی دا بہت وڈا شہر، یہ گورکھ دے نام دے. نانک متا جسنو اج تسی کہندے ہو صاحباں دے پاون پوتر استھان، اے پہلے گورکھ متا سی. اے بھی میں عرض کر دیں، اے گورکھ متا سی، اے گورکھ دی تھان سی. دیوالی والے دن ہمالیہ پربت تے ٹھنڈ پین نال اس موسم دے چ یوگی سارے تھلے آ جاندے سن، دیوالی تو دو چار دن پہلے. تے دیپ مالا ہوندی سی جوگیاں دی آمد دے چ، بے جوگی پہاڑاں نو چھڑ کے آ گئے، برفاں پینیاں شروع ہو گئیاں، یوگی آ گئے واپس. اے مٹھاں دے چھ آ جاندے سن، گرمیاں دے چھ ہمالیہ پربت چلے جاندے سن، تے سردیاں دے چھ واپس آ جاندے سن. انہاں دی آمد دے چھ دیوالی ہوندی سی، دیوالی دا تہوار جوگیاں نال جڑے ہویا ہے، دیوالی دا تہوار بودیاں نال جڑے ہویا ہے، سناتنیاں نال جڑے ہویا ہے، گرو کے سکھاں نال جڑے ہویا ہے، گرمت نال جڑے ہے. بڑا ایک سانجھا تیوہار ہے، اس واسطے اسی اسنوں کہہ سکتے ہیں کہ دیش پدر دا راشٹریہ تیوہار ہے، قومی تیوہار ہے، بہت وڈا تیوہار ہے. مختصر میں عرض کراں، سہجے سہجے ردھی سدھی دی چمک ڈھلی پین لگ پئی. ادھیاتمک سدھی ہے نہیں سی، پدارت دی سدھی سی. عمر وڈی کر لو، اچن چیت کوئی وستواں پراپت کر لو، من تھوڑا اگاگر ہووے تے شکتیاں ملدیاں نے، من پورن طور تے اکاگر ہو جائے تے پرماتما ملدا ہے. انہی میں سے اگر تھوڑا اکاگر ہویا ہے تو پرماتما دے مارگ دے جو کچھ ہے وہ مل جاندہ ہے. پرماتما دے مارگ دے کی ہے ردھیاں تے سدھیاں، تے جڑا مارگ دے بیٹھ جائے اس راہی نو کوئی سیاڑا نہیں آکھے گا. لیکن مارگ بڑا خوبصورت ہوئے، رستے دے جڑے سٹیشن آن وہ بڑے پرونق ہون، تے اتھے بڑے وڈے وڈے بازار لگے ہون، تے جیب دے کافی دھن سمپدا ہوئے تے بندے دا رکن نو جی کر جاندہ ہے. پرماتما دا مارگ پر رونق اگر کوئی چل پے اگے ردیاں سدھیاں کراماتاں، پر مارگ دے کوئی رک جائے وہ سیاڑا نہیں. اس واسطے میرے پادشاہ نے کہہ دیتا ہے، سدھ ہوواں سدھ لائی رد آکھاں آؤ، گپت پرگٹ ہوئے بیساں لوک راکھے بھاؤ، مت دیکھ بھولا ویسرے تیرا چت نہ آوے نہ. متاں کدھر انہاں ردھیاں سدھیاں نو ویکھ کے تو بھول جائے تے اتھے رک جائے، نہیں اگے چل. من تھوڑا اکاگر ہوندا ہے کسے منتر دے وچ ردھی سدھی ملدی ہے، اکثر اے یوگی اتھے رکے. انج کہہ لو اے مارگ دے پجاری سن پرماتما دے، پرماتما دے نہیں، اے رد سدھ دے پجاری سن ایشور دے نہیں. اس واسطے گرو نانک نو جد 22-23 سال دی عمر دے وچ گرو نانک دیو جی مہاراج ملدے نے انہاں نو، تے یوگیاں دی عمر کوئی 500 سال دا، کوئی 800 وریاں دا، کوئی 1200 سال دا، پر وٹے پیراں تلے آندے سن کئیاں دے، انی لمبی عمر دے. क्योंकि श्वासां नूं रोक के बैठते सन पूरा साल ते श्वास ही नहीं चलते ते श्वास ही ते पूंजी है ते पूंजी ते खर्च ही नहीं करते सन उम्र वध जांदी सी। गुरु नानक नूं बाला करके बुलांदे सन बच्चा सब सिद्धि मने बिचारिया किवें दर्शन इहो लेवे बाला ए जिहड़ा बच्चा है ते बच्चा करके गुरु नानक नूं बुलांदे सन बाला आओ बाला आओ बाला जी बैठ बच्चा हुण 500 साल की उम्र ते 22 साल की उम्र ते आपे ही बाला है पर हुण उम्र ही सिर्फ वधा लेनी और हजार हजार साल की कर लेनी अगर जिंदगी का यही मनोरथ है सागर विच हजार हजार साल दी मछलियां हुण भी मौजूद ने वो योगी हो गई उन्होंने कोई परम आनंद की प्राप्ति हो गई। उम्र दरख्तों की भी बहुत वड्डी है 2500 साल का खड़ा है दरख्त बोध गया दे जिहदे थले बैठ के महात्मा बुद्ध ने तपस्या की सी जिथे उसनू ज्ञान होया सी वो दरख्त मौजूद है 2500 साल पुराना। बाबे की बेर मौजूद है सुल्तानपुर विच पिछले साल जब मैं दर्शन करन गया तो खून टपक रहा सी ते मैं ग्रंथी साहब तो पुछे तो खून लगता है ते मैं इस तरह कभी दरख्तों तो टपकदा होया नहीं देखे अज तक नहीं देखे मेरे ख्याल संत बाबा करतार सिंह जी भी है ते मैं सुते सिद्ध इन्हों तो भी पुछया सी जिथे तक मैं याद है मैं कहते खून है बिल्कुल खून है तो मैं कहन लगे हाँ डॉक्टर ने टेस्ट किया है खून है बिल्कुल लैबोरेटरी दे चले जाके उसकी पूरी पड़चोल की थी तो खून है बेरी दे चों खून कुछ दरख्त परम पुरखा नाल जुड़े हुए ने बोर्ड महात्मा बुद्ध नाल जुड़े हुए हैं किकर करी ये श्री कृष्ण नाल जुड़े हुए ने कभी बौर मुताला करके वेखना यह जिहड़ा पिप्पल है कुछ देवी देवतावां नाल संबंधित रखता है बेरियां गुरु घर नाल जुड़ी हुई हैं बाबे बुढ़े की बेर दुखबंजनी बेर लाची बेर सुल्तानपुर दिया गुरुद्वारा बाबा बेर साहब गुरुद्वारा बेर साहब बेरियां का कोई गुरु इतिहास नाल गुरु घर नाल बहुत लंबा चौड़ा संबंध है और इसे तरीके नाल मैं होर भी कुछ दरख्त देखे ने जो दुनिया के बाहर के महापुरुषों नाल संबंधित ने। इन्ह का पिछोकड़ की है किसी कत तो मैं फिर अर्ज करा लेकिन एक मैं अर्ज करा बनस्पति दे जिंद जान है बनस्पति दुख सुख महसूस करती है ये उत्ते सिर्फ मौसम का ही असर नहीं मनुख के विचार का भी असर है माहौल का भी असर है। तो मैनू उतों के ग्रंथी सिंह ने दसिया सी सन 47 इस बेरी के खून निकलिया बड़ा निकलिया बड़ी कटा वड़ी हुई उन्हां दिनां च किधरे रेलवे फाटक रेलवे क्रॉसिंग दे उत्ते 35-40 सिंह जिहड़े मारे गए सन उन्हां दिनां च ते खून निकल रहा सी ते कल मैनूं किसे सज्जन ने दस्सिया फिर निकलदा पिया है ते ओ कागज़ दे उत्ते उस खून नूं तब्बे लवा के ना मैनूं आके दिखाया वो फिर काफी निकलिया। संकेत ने इशारे ने कई दफा मनुख नहीं समझ सकता दरख्त समझ जांदे बनस्पति समझती बनस्पति बोध हो जाता है बनस्पति जो है पता चल जाता है। खैर गल लमकाई है ना मुख्तसर अर्ज करिए लंबी उम्र महान उम्र इन्हां योगियों ने ते कर ली लेकिन परम आनंद नहीं सी परम रस नहीं सी सहजे सहजे ये लहर ढिली पई जिमें मर्यादा पुरशोत्तम की लहर भारत दे ढिली पै गई लीला पुरशोत्तम की लहर करीबन करीबन मिट गई हुण किसे नूं दुराचार चंगा नहीं लगता पार्लीमेंट दे ची अजा जो है आवाज उठ चुकी है देवदासियां की प्रथा खत्म होनी चाहिए मंदिरां दे च नहीं चाहीदियां नचदियां होईयां टपदियां होईयां ये वेसवावां ने और इस तरीके नाल मंदिर बद अखलाकी दे अखाड़े बन जाते हैं और पुजारी भ्रष्ट हो जाते ये तौर तरीके चले ने पार्लीमेंट दे च आवाज उठी है तो वह लीला पुरशोत्तम की लहर भी ठंडी पै गई महात्मा बुद्ध की लहर भी मिट गई उदे मिटन दे होर कारणां दे चों एक ए भी कारण सी कि उस लहर की हिफाजत करन लई बोधियां कोल कुछ भी नहीं सी तलवार दे धनिया ने शस्त्रां दे धरनिया ने भी उन्हां नूं मारिया ते उन्हां दे अपने डिंब ते पखंड ने भी मारिया लहर मट्ठी पै गई। योगियां दी लहर चली बड़े वड्डे पद्धर ते चली राजे महाराजे भी लपेट दे चाहे आम प्रजा भी लपेट दे चाहे लेकिन यह भी ठंडी पै गई क्योंकि बंदे नू निरी सिद्धि नहीं चलती, बंदे नू चाहिए परमात्मा की सिफ तो सलाह ते परम आनंद समाह दी। सिर्फ उम्र लंबी कर लेना ते कोई मैंने नहीं रखता, ते करामात है कि महाराज कहते हैं सा सिद्ध सा करामात है अचिंत करे जिस दात, अचनचेत उजड़िया दातां दे रहा है बस एक करामात है, और की चाहिए। पवन वग रही है, सूरज की रोशनी पी मिलती है, वगदे हुए दरियावां चो जल पिया मिलता है, रिजिक पिया मिलता है, करामात नहीं ते और की। तेनू बच्चे मिल गए, पत्नी मिल गई, पति मिल गया, भरा मिल गए, संबंधी मिल गए, दातां, ये करामात नहीं ते और की, और तेनू केड़ी करामात चाहिए। एक एक चीज इतने करामात है, एक एक दात का इतने कोई जो है मुल नहीं है। सा सिद्ध सा करामात है अचिंत करे जिस दा, जिहड़ी वस्तु वो दाता अचनचेत झोली च पा देवे बस एक करामात है, और कोई करामात नहीं। मुख्तसर अर्ज करा लमकावां ना, योगियां दी लहर ठंडी पै गई इन्हां करामातां विच, पहले लोकी फसे रहे पर देखिया करते तो दूर आ कृत नाल जुड़ गए, पदार्थ नाल जुड़ गए परमात्मा ते दूर, पदार्थां दे सुखां नाल जुड़ गए समाधि दा परम आनंद ते दूर, योग मत दी लहर भी ठंडी पै गई इस देश दे च। भगती दी लहर चली ते इस लहर दे बानी सन भगत कबीर और महाराष्ट्र दे सन संत तुकाराम नामदेव। पूर्वी भारत दे च कबीर ने बेड़ा चुकया, दक्षिण भारत दे च नामदेव ने, भारत के कोने कोने विच भगत पैदा हुए। भगतां दी बकायदा एक लहर चली, इस लहर दी लपेट दे च करीबन करीबन अद्धी तो ज्यादा दुनिया इस देश दी आ गई। लोकां दा भगती भाव विच विश्वास हो गया, छड़ो योगियां दे कर्म कांड, छड़ो महात्मा बुद्ध दी साधना, छड़ो ओ लीला पुरशोत्तम दी रास लीला, छड़ो श्री राम दी ओ कोरी मर्यादा जिहदे च दुख ही दुख है। भगती भावना नाल भगती करो, गीत गाओ। पर मैं अर्ज करा यह लहर भी ठंडी पई, इस दे ठंडे होने दे दो कारण। एक ते भगती दी लहर दे च 99% वह भगत आए जिन्हां नूं इस देश का ब्राह्मणी समाज ते ब्राह्मणा दे दित्ते हुए संस्कार शूद्र कहिंदे सन। तो स्वर्ण जाति दे जिहड़े लोग सन उच्चे, वो इन्हां दे कदमां दे बैठण तो इनकारी हो गए। इस वास्ते जितने जुलाहे सन वह ते कबीर दे आले दुआले कट्ठे हो गए, बाकी नहीं। जितने नाई सन वह सैण दे आले दुआले कट्ठे हो गए, बाकी नहीं। जितने चमार सन उन्होंने रविदास नूं संत ते गुरु करके मन लिया, बाकी उसके आले दुआले ना आ सके। जितने छींबे सन वह नामदेव दे आले दुआले खड़े हो गए। मैं इत्थे चंडीगढ़ ही देखे एक नामदेव भवन ते बैठे सारे गुरु के सिख सन। मैं गल की है, कहन लगे ये छींबे सन पिछे कपड़े छिंबदे हुंदे सन, तो इन्होंने हुण नामदेव भवन बना लिया, गुरुद्वारे की थां ते नामदेव भवन। साउथ हाल यूके विच मैं देखिया उन्होंने गुरुद्वारा गुरु रविदास करके बना, प्रकाश गुरु ग्रंथ साहब का गुरुद्वारा गुरु रविदास। मैं इस नाम की किस तरह लोड़ पैगी, कहन लगे सारे चमार। मैं इत्थे ही आके जे चमारी दा लकब जुड़िया इन्हां दे नाल, हट नहीं सके, दिते ब्राह्मणा दे संस्कार नहीं मिटे, मौजूद है। और ये संस्कार इतने प्रबल सन कि सिर्फ जुलाहे ही कबीर दे आले दुआले कट्ठे हुए, बाकी नहीं। बाकी आए तो दूर दूर रहे, नेड़े नहीं हुए, नेड़े जुलाहे हुए। रविदास दे दूर ही रहे ब्राह्मण खत्री वैश, नेड़े गए ते चमार गए, गुस्ताखी माफ। ये भगत ये लहर एक ते नाकाम हुई इस कारण करके कि देश दियां सरण जातियां इन्हां दे नेड़े ना आईयां, इन्हां तो आत्मक आनंद दियां लहरां ना प्राप्त कीतियां। ते दूजा भगती बड़ी प्रबल सी, शक्ति नहीं सी, अंदरूनी ताकत सी, बैरूनी नहीं सी। तो जैसे बोधि मिट गए भगती दी लहर भी ठंडी पई, इधर भगतां दी लहर ठंडी पई ते अकाल पुरख रहमत दे घर विच आके इस रूहे जमीन दे गुरु नानक नूं भेजदे ने, उन्होंने सिखी दी लहर चलाई, मर्यादा परशोत्तम दी लहर, लीला परशोत्तम दी लहर और बोधियां दी लहर, जोगियां दी लहर, भगतां दी लहर तो बाद इस देश विच लहर चली सिखी दी। जगन्नाथपुरी तो भी लोकी आउंदे सन, बिदर तो भी लोकी आउंदे सन। गुरु नानक गुरु गोबिंद सिंह जी महाराज का इतना प्रताप, देश के कोने कोने तो सतगुर के चरणों में श्रद्धालु पहुंचते सन। आसाम बंगाल बंगलादेश के भी गुरु तेग बहादुर साहब जी महाराज के अस्थान रह गए हैं। बंगाल तक सी गुरु की सिखी, बिदर कर्नाटका कितने तक सी सिखी, नानक जेरा मौजूद है और उत्थों के सिख इतने आते सन। सारा हिंदुस्तान सिखी की लपेट दे आया। तो हूं मैं दो शब्द कहना, वह भावें थोन ना चंगे लगन, वो गल वखरी, कहने का तो मैं हक है ना, यह गल वखरी है। कोई सहमत हो ना सहमत हो, गुरु ने खुलते दी हर एक मर्यादा पुरशोत्तम की लहर इस देश दे मर चुकी है और इतों ही गलत साबित हो जाती। अगर हूं कोई पड़ोसी लाछन ला दे तो कोई अपनी पत्नी घरों कढ़न नूं राजी नहीं, ठीक है तू धोबी के कहने से कढ़ सकदा, असीं यह अनर्थ नहीं कर सकते। तू एक ब्राह्मण की सिफारिश के नाल और उसकी फरियाद के नाल शंभूक नूं फांसी ते चाड़ सकदा, मौजूदा विधान नहीं चाड़ता। रामराज नूं किस तरह लागू करोगे? वो लहरां खत्म, कृष्ण दीआं लहरां खत्म मिट गईआं, योगियां दीआं और बोधियां दी लहरां खत्म मिट गईआं, नहीं पन पईआं। और भगतां दी लहर जिहड़ी सी गुस्ताखी माफ, वह भी करीबन करीबन समुचे देश दे नेस्तो नाबूद। जुलाहे बहुत ने, इन्हां जुलाहियां दे हुण तुहानूं कबीर दी रूह नहीं मिलेगी। छींबे बहुत ने, इन्हां दे हुण तुहानूं कोई नाम दे उत्ते दर्शन नहीं आउणगे। चौक दे गंढण वाले जुतियां चमार बहुते ने, पर तुसीं आखो कोई रविदास की झलक मिले नहीं, ऐ गल नहीं। हजामतां करदे नाई बथेरे मिलणगे, पर तुसीं आखो हुण इहदे च कोई सहण बैठा होवे नहीं, ये गल नहीं। लहर ठंडी पै गई, खत्म हो गई, बिल्कुल खत्म हो गई, सिखी की लहर चली। पर हुण मैं आखां ये लहर मिट्टी ते नहीं और मिट भी नहीं सकती। कारण इस लहर नू सुरजीत रखण लई गुरुआं ने अपना खून डोलिया, निरव जबानी बोल नहीं बोले। पर ये लहर ठंडी पई है, मरी नहीं ठंडी पई है। ठंडी क्यों पई है? इस वास्ते कि जेडे मुदई ने इस लहर नू अगां वधा दे वो कोरे राजनीतक बन गए, फोके राजनीतक बन गए। 90 तो लैके 95 फीसदी गुरुद्वारियां ते छा गए वह बंदे जिन्हां नू पार्लियामेंट विच कुर्सी चाहीदी सी, गुरबाणी का प्रचार करन दी कोई सपेट नहीं, कोई जज्बा नहीं, कोई श्रद्धा नहीं, कोई भावना नहीं। जिन्हां नू असेंबली हाल तक पहुंचना सी, पार्लियामेंट तक पहुंचना सी, हिंदुस्तान के सारे गुरुद्वारियां नू इन्हां ने जफे मार लै। जिन्हां ने गुरु तक पहुंचना सी, इस तरह के बंदियां दे हत्थां च गुरुद्वारे नहीं सन। जिन्हां ने सिर्फ पार्लियामेंट तक पहुंचना, जिन्हां ने सिर्फ असेंबली हाल तक पहुंचना, एक मिशनरी होण दे नाते थानू एहसास करा देना मेरा फर्ज है, तो उसकी सुधाई करना थोड़ा ते मेरा एक दूजा फर्ज। मैं सुधाई करा मेरा फर्ज है, तुसी सुधाई करो थोड़ा फर्ज है। कह देना मेरा फर्ज है, क्योंकि मैं कौम का मिशनरी हाँ, वक्ता, यह ड्यूटी है, यह मेरा कम है, यह मेरा धंधा है। मूर्ख कार लाया, सतगुरु ने इसे कम लाया, तो यह कम अपने ढंग नाल करना है। तो मैं अर्ज करा, मैं जिथे जिथे घूम फिर के देखा गुरुद्वारियां की मुखी की कोशिश किवें पहुंची है, सताधारियां की कोठी तक किवें गुरु तक पहुंची है, इस ढंग की कोशिश ना हुई, कीती नहीं, बिल्कुल नहीं कीती। ये लहर ठंडी पै गई। तो हुण गुरुद्वारे का प्रधान का ना लईए, तो प्रधान ना लेंदिया कोई गुरसिख याद नहीं आता। इन्हें याद आएगा कोई MLA होगा, कोई पार्लियामेंट के बूहे खड़काने वाला होगा, और की है। गुरुद्वारे का सिकत्तर है जी, तो फौरन पता चल जाता है, ठीक है कोई सताधारियों की कोठी की परिक्रमा करता होगा, और की है, और तो कुछ नहीं, और की है, और इस सिकत्तर कोल की है, और इस प्रधान के कोल की है। तो भाई साहब भाई गुरदास जी ने भी कुछ दिस पिया कि शायद वक्ती तौर पर यह लहर ठंडी पै। उन्होंने एक सवैया उच्चारण किया, वह भी मैं थोड़ा सरवण करा दें। भावें समा काफी हो रहा है, अंदरों भावें शरीर से गला ना भी इजाजत दे रहा है, तो नाल दे सहयोगी हिमायती हमदर्द भी कहते हैं बहुता समय ना लो, پر اج دیوالی دا تہوار ہے تھوڑی جی پڑاس میں کٹ ڈلا میں خاما خا جو ہے میں اندر رکھ کے لے جاوا وہ گل جو ہے ٹھیک نہیں ہوئے بھائی صاحب بھائی گرداس جی کہندے نے کہ میں ایک کسان نو ویکھیا وہ چندن دیاں لکھنا انہاں نو کٹ کٹ کے تے کھیتی دے آلے دوالے وار لا رہا سی چندن بڑی قیمتی لکڑ جڑا چندن تھانو عام بازار چ ملتا ہے نقلی چندن باون چندن نہیں وہ تو میں دیکھا ہے سینکڑے روپے کلو دے حساب نال تول کے دیکھتا ہے جڑا آسام دے میسور دے باغات دے چوتے بڑا قیمتی ہے بہت مہنگا ہے بہت مہنگا ہے چندن دی لکڑ یہ تھوڑے جہاں بوٹے میں اندور دے ایک باغ دیکھے سن مہاراجے دے محل دے دو لگے ہوئے سن چھوٹے چھوٹے بھائی صاحب کہنے چندن کی بار جیسے دیجیت ببور درم کنچن سپٹ مد کانچ گرہ راکھی بھائی صاحب کہنے کسان نو جد میں دیکھیا کہ چاروں پاسے چندن دی واڑ لا رہا سی تے مینوں پوچھنا پیا اندر تو بویا کی ہے اینی قیمتی لکڑ اے چندن تے ہزاراں روپے مل بکن والا تو چاروں پاسے اس دی واڑ پیا لانا ہے پہلے اندر دس تو کیسر بیجیا کی بیجیا آخر اندر ہے کی آخر لگا اندر تے ککرا دے بوٹے لائے نے تے ککرا دے بوٹیاں دے آلے دوالے چندن دی واڑ چندن کی بار جیسے دیجیت ببور درم کنچن سپٹ مد کانچ گرہ راکھی ہے بھائی صاحب کہنے پھر میں ایک ہور کرامات ویکھی اس بندے دے گھر دے بکسا سی سونے دا سونے دا سونے دی تجوری کون بناندا ہے سیف تے آخر لوہے دی بنے گی نا تجوری تے لوہے دی بنے گی انہیں سونے دی بنائی بکسا بہت بڑا تے بھائی جی کہنے میں اس کو پوچھا جی تو بکسا سونے دا بنایا ہے یہ ہیرے رکھے نے پنے نیلم کہندا نہیں کچ تے پتھر رکھے کنچن سپٹ مد کانچ گرہ راکھی سونے دے بکسے دے کچ تے پتھر تے چندن دی واڑ ککرا دے آلے دوالے تے بھائی جی تو پوچھی تسی کہنا کی چاہتے ہو سادھن دورائے کے اساد اپرادھ کرے الٹائی چال کلی کال برہم پاکیے اس کل جگ دے جس موجودہ دور دے الٹی چال کی جدی زندگی بالکل ککرا دی طرح وکاری لوبھی ہنکاری ایسا کیڑا ایب ہے جڑا اندر نہ ہوئے تے بار چندن دی واڑ دھرم دا مکھی جی دھرم دا مکھی ہے گردوارے دا مکھی ہے جی پردھان صاحب نے تے لوکاں نوں بھلیکھا پی جاندا جی پردھان صاحب نے تے بالکل گرو نال جڑے ہوئے ہونگے کیونکہ چندن دی واڑ جو دکھائی دیندی پردھانگی جو دکھائی دیندی گردوارے دی پر اے نہیں پتا تھوڑا جی اندر چات مار کے دیکھ بوٹے ککرا دین اور ککھ نہیں بڑے بڑے شرابیاں نو دوراچاریاں نو ٹھگاں نو تے قوم دروئیاں نو پنتھ دروئیاں نو میں گردواریاں دا پردھان ویکھیا گم پھر کے اے کچھ میں ویکھیا واڑ چندن دی تے بوٹے ککرا دے زندگی ککرا ورگی تے ذمہ واری کی دھرم دے مکھیاں سی ڈبا سونے دا ہے بار لباس دھرم دا دھرم دے مکھی تے کھما کرنی اندر کوری گندی سیاست دے کچ تو علاوہ اور کچھ نہیں پیا سیاست دے چوندا ہے بس میں لینا ہی لینا ہے دھرم دے چوندا ہے میں دینا ہی دینا ہے میں جان دینی ہے میں اپنا دھن دینا ہے میں پروار دے دینا ہے سیاست یہ دینا نہیں جان دی میں لینا ہے میں قوم کولو لینا ہے پنتھ کولو لینا ہے دیش کولو لینا ہے دیش دیاں ہڈیاں کولو لینا ہے پنتھ دے خون کولو بھی لینا ہے لینا ہی لینا ہے دینا ککھ بھی نہیں خون بھی لینا ہے خون دینا نہیں ککھ نہیں دینا دین دی کوئی برتی نہیں جڑا لین دی برتی رکھ دو تے سیاست دان ہے ٹھیک ہے جی پیچھے سیاست دان جیلاں کٹ دے رہے تے ہن سنگھاسن تے بیٹھے نے جیل کٹن دا مطلب کی ہوتا معاوضہ دے سال اسی جیل کٹی ہے ہن تسی 30-40 سال لئی سانو منسٹر بناؤ اسی بیٹھنا ہے پرانے رجواڑے جی کدھرے بیٹھ جان ایک دفعہ سنگھاسن تے پیڑھی در پیڑھی سلسلہ انہاں دا چلدا سی کہ میں کہنی ڈیموکریسی دے کی ہے پیڑھی در پیڑھی سلسلہ چلتا اور کی ہے کچھ بھی نہیں ایسے کچھ بھی نہیں حقیقت کی ہے اور کہنے نے اس دیش دی ڈیموکریسی ہے
1: इस वास्ते तो इतने एन एस ए है, तुम कुछ भी सरकार के खिलाफ बोलो जेल, क्योंकि जमहूरीयत है इतने, जमहूरीयत है इस वास्ते इतने हर प्रांत का निजाम फौज के आसरे से चलता है, गोलियां के आसरे से चलता है, तोपां के आसरे से चलता है, क्योंकि इतने जमहूरीयत है। और इतने कोई धर्म का भी सही प्रचार करे तो नहीं कर सकता, क्योंकि इतने जमहूरीयत है। दिवाली का दिन हो स्टेज ठंडी हो, सारी रात मैं इतने ढाडी सिंह के गीत सुनता सी, कन्ना दे कुछ भी बोल नहीं पाए। आखिर दबाव किसका? राजनीति का। जिहड़ी राजनीति मंजी साहब के सत्संग नूं ठंडा कर देवे उन्हूं जमहूरीयत आखोगे? किस तरह आखोगे? वह जमहूरीयत है, वह तो गंदी डिक्टेटरशिप है, वह तो गंदा जुल्म है। क्या करनी? और ये पीढ़ी दर पीढ़ी जैसे शख्सी निजाम सी पुराना वो ही है। और देश चूंकि लंबी गुलामी दे विच रहा है, अजे भी इसनूं सही सोचनी जो है नहीं आई। तो मैं अर्ज करा, पुरानियां लहरां मर चुकियां, ये लहर ठंडी पै गई सिखी दी, बुझेगी नहीं, ये मैं पूर्ण विश्वास है नहीं बुझेगी। गल है कि तो मैं अर्ज करा, जिस कौम दे च मासूम बच्चे भी कौम पंथ ते देश लई अपना खून डोल देन, बुढ़े भी डोल देन, बीबियां भी डोल देन, खिमा करनी उस कौम नूं कौन मिटाएगा? किस तरह उस लहर नूं मिटाओगे? अज तक ते मिटाण वाले ही मिट गए, मुगल मिट गए, अंग्रेज मिट गए, पर लोकी इतिहास तों सबक नहीं लैंदे। पर फिर भी मैं आखांगा ये लहर पहले नालों ज्यादा पनपी, इस वास्ते मिटाण दे जो है साधन भी बहुत वड्डे पद्धर ते चलाए गए। कभी मुगलों ने नहीं आखिया कि किरपान पहनना जुर्म है, नहीं आखिया। और अंग्रेज ने भी साड़ी किरपान कबूल कर ली। ये गलोकरी थोड़े जिहा माहौल करके ब्रिटिश एयरवेज दे फिर बंदिश है, वरना ब्रिटिश एयरवेज जो जहाज ने उन्हां दे ब्रिटिश गवर्नमेंट दे उहदे च किरपान पहन के सिखा सकदा सी। मैनूं हैरानगी होई, क्यों कि जब मैं उत्थे टिकट लेनी सी लंदन ते मैनूं संगतां कहण लगियां जे किरपान पहन के जाणना है तो फिर ब्रिटिश एयरवेज जा सकते हो, बाकियां च नहीं, किसे च भी नहीं। मैं कह एयर इंडिया दे च भी नहीं? कहण लगे नहीं। मैं कहो ते अपने मुल्क दा जहाज है? कहण लगे नहीं जा सकते। इस देश दे जहाज दे जिम्मेवारी होर किसते सौंपते हो? क्यों सौंपते हो? किस उत्ते क्यों सुटते हो? ते जिन्हां ने इस ढंग नाल इस देश की हालत बना दी है, इन्हां नूं हक की है देश के सिंघासन ते बैठण दा, कि तुसीं जिंदगी दा हर मसला गोली दे आसले ते हल करो, तोपां दे आसले ते हल करो, टैंकां दे आसले ते हल करो। फिर ब्रिटिश सरकार नूं कड्ढण दी लोड़ की सी? फिर ते उही ठीक सी, फिर ते उन्हां दे राज एट ही ठीक सी, क्योंकि वह भी हर मसले नूं गोली नाल हल करना चाहते सन, ते तुसीं भी उसे ढंग नाल हल करो। ते खिमा करनी, फिर उन्हां दे अपणियां नूं की करिए? फिर ते पराए चंगे ने, किसे हद तक वो पराए चंगे ने। इस ढंग दे नाल अकाल तख्त की बेहरमती पराया ने नहीं की थी, जो अपने ने कर दी। और उर्दू का एक शायर कहता है, दुश्मनों से इस कदर सदमे उठाए जान पर, दोस्तों से इस कदर सदमे उठाए जान पर, दिल से दुश्मन की अदावत का गिला जाता रहा। यह हकीकत है, यह बहुत बड़ी जो है सच्चाई है। तो आज दिवाली है, मैं अर्ज की है, सिखी दी लहर मदम हुई है। इस दीवे नूं कुछ तूफानी हवावां ने घेरे है, दीवा बुझेगा नहीं, क्योंकि बहुत सारे तूफाना चो लंघ चुके हैं। पर फानूस दी लोड़ है, इस वक्त फानूस दी लोड़ है, वो तुसी फानूस बनना होगा, इस दीवे नूं जलाना है। तो जिम्मेवारी हुण की तमाम देश के दे गुरुद्वारे उन्हां बंदियां दे हवाले कर दो जिन्हां नूं वेखिए ते गुरु चेते आवे, बस इन्नी गल। जिन्हां दे दर्शन करिए ते मनी सिंह चेते आवे, जिन्हां दे दर्शन करिए भाई गुरदास चेते आवे, जिस दे दर्शन करिए भाई दयाला चेते आवे, जिस दे दर्शन करिए गिद्दड़ ना चेते आवन, बुजदिल ते कायर ना चेते आवन, जिस दे दर्शन करिए ते सतगुर ने सानू सिंह लकब दिता है शेर चेते आवे। इस तरह के जो है निजाम नूं असीं बणाईए, कह देना मेरा फर्ज ਅੱਗੋਂ ਮੰਨਣਾ ਤੁਹਾਡਾ ਫਰਜ਼, ਆਪਣੇ ਫਰਜ਼ ਦੀ ਪੂਰਤੀ ਕਰਦੇ ਹੋਇਆ ਅੱਜ ਦੇ ਇਸ ਪਾਵਨ ਪਵਿੱਤਰ ਤਿਉਹਾਰ ਵਾਲੇ ਦਿਹਾੜੇ ਮੈਂ ਥੋੜੀ ਜਿਹੀਆਂ ਅਰਜ਼ੋਈਆਂ ਤੁਹਾਡੇ ਸਾਹਮਣੇ ਕੀਤੀਆਂ ਨੇ। ਕੱਲ ਦੀ ਆਖਰੀ ਹਾਜ਼ਰੀ ਭਰ ਕੇ ਦਾਸ ਨੇ ਫਿਰ ਇੱਕ ਦਿਨ ਪਟਿਆਲੇ ਦੇ ਚ ਹਾਜ਼ਰੀ ਭਰਨੀ ਹੈ, ਤੇ ਫਿਰ ਦਾਸ ਨੇ ਬੰਬੇ ਜੋ ਹੈ ਚਲੇ ਜਾਣਾ। ਫਿਰ ਜਦੋਂ ਨਦੀ ਨਾਉ ਸੰਜੋਗੀ ਮੇਲਾ ਹੋਇਆ, ਇੱਕ ਨਿੱਕੀ ਜਿਹੀ ਬੇਨਤੀ ਮੈਂ ਹੋਰ ਕਰਨੀ, ਇੱਕ ਮਿੰਟ ਆਪ ਜੀ ਦਾ ਹੋਰ ਲੈਣਾ, ਛੋਟੀ ਜਿਹੀ ਬੇਨਤੀ। ਕੱਲ ਦਾਸਾਂ ਨੇ ਸਿੰਘ ਸਾਹਿਬਾਨ ਦੇ ਸਾਹਮਣੇ ਇੱਕ ਬੇਨਤੀ ਕੀਤੀ ਸੀ ਕਿ ਇੱਥੇ ਜੋ ਸ਼ਹੀਦ ਹੋ ਚੁੱਕੇ ਨੇ ਸਾਰਿਆਂ ਦੇ ਪਰਿਵਾਰਾਂ ਨੂੰ ਜਾਂ ਜੋ ਵੀ ਬਚੇ ਨੇ ਉਹਨਾਂ ਨੂੰ ਬਕਾਇਦਾ ਛੇਤੀ ਤੋਂ ਛੇਤੀ ਆਰਥਿਕ ਸਹਾਇਤਾ ਆਰੰਭ ਕਰ ਦਿੱਤੀ ਜਾਏ। ਆਰਥਿਕ ਤੇ ਤਜਵੀਜ਼ ਇਸ ਢੰਗ ਦੀ ਉਹਨਾਂ ਨੇ ਕੀਤੀ ਕਿ ਸਿੰਘ ਸਾਹਿਬਾਨ ਨੇ ਅਪੀਲ ਕੀਤੀ ਹੋਈ ਹੈ, ਤੇ ਮੈਂ ਇੱਕ ਤਜਵੀਜ਼ ਰੱਖੀ ਸੀ ਬਈ ਨਹੀਂ ਇੱਕ ਅਲੱਗ ਬੋਰਡ ਬਣਾ ਦਿਓ, ਉਹ ਭਾਵੇਂ ਸ਼੍ਰੋਮਣੀ ਕਮੇਟੀ ਦੇ ਅੰਦਰ ਹੋਵੇ, ਸਿੰਘ ਸਾਹਿਬਾਨ ਦੇ ਅੰਦਰ ਹੋਵੇ, ਤੇ ਉਹ ਬੋਰਡ ਉਹਦੇ ਚ ਪੰਜ ਪਤਵੰਤੇ ਸਿੰਘ ਅੰਮ੍ਰਿਤਸਰ ਦੇ ਹੋਣ, ਤਾਂ ਕਿ ਐਸਾ ਨਾ ਹੋਵੇ ਇੱਕ ਦਿੱਲੀ ਦਾ ਹੋਵੇ, ਇੱਕ ਕਲਕੱਤੇ ਦਾ ਹੋਵੇ, ਤੇ ਜਦ ਸਹਾਇਤਾ ਦੇਣੀ ਹੋਵੇ ਤੇ ਦਿੱਲੀ ਵਾਲਾ ਆਵੇ ਤੇ ਦੇਵੇ, ਬੰਬੇ ਵਾਲਾ ਆਵੇ ਤੇ ਦੇਵੇ, ਕਲਕੱਤੇ ਵਾਲਾ ਆਵੇ ਤੇ ਉਹ ਇੱਕ ਨਾ ਆਇਆ ਇੱਕ ਆਇਆ ਨਹੀਂ, ਉਹ ਪੰਜੇ ਸਿੰਘ ਵੀ ਇੱਥੋਂ ਦੇ ਚਾਹੀਦੇ ਨੇ। ਤੇ ਸਿਲਸਿਲਾਵਾਰ ਉਹਨਾਂ ਤਮਾਮ ਯਤੀਮਾਂ ਨੂੰ, ਬੇਵਾਵਾਂ ਨੂੰ ਜਾਂ ਬਿਰਧ ਜਿਨ੍ਹਾਂ ਦੇ ਸਿਰ ਦੇ ਉੱਤੋਂ ਜਵਾਨ ਬੱਚਿਆਂ ਦੇ ਸਾਏ ਚਲੇ ਗਏ ਉਹਨਾਂ ਨੂੰ ਇਹ ਮਦਦ ਛੇਤੀ ਤੋਂ ਛੇਤੀ ਆਰੰਭ ਕਰ ਦਿੱਤੀ ਜਾਏ। ਸੰਤ ਮੱਖਣ ਸਿੰਘ ਸੱਤ ਵਾਲੀ ਗਲੀ ਦੇ ਜੋ ਪੁਰਾਣੀ ਟਕਸਾਲ ਹੈ ਉਹਨਾਂ ਨੇ ਬੜੀ ਹਮਦਰਦੀ ਜਤਾਈ, ਉਹ ਵੀ ਕਹਿਣ ਲੱਗੇ ਜੇ ਮੇਰੇ ਨਾਲ ਚਾਰ ਪੰਜ ਸੱਜਣ ਇਸ ਤਰੀਕੇ ਨਾਲ ਇਕੱਠੇ ਹੋ ਜਾਣ ਤਾਂ ਮੈਂ ਆਪਣੇ ਤੌਰ ਤੇ ਵੀ ਮੈਂ ਕਾਫੀ ਮਾਇਆ ਇਕੱਠੀ ਕਰ ਸਕਦੇ ਹਾਂ। ਹੋਰ ਵੀ ਕਈ ਸੱਜਣਾਂ ਨੇ ਇਸ ਢੰਗ ਨਾਲ ਆਖਿਆ। ਇਸ ਵਕਤ ਹੈ ਕਿ ਮੈਂ ਕਰਨੀ, ਤੁਸੀਂ ਮੈਨੂੰ ਕਥਾ ਭੇਟ ਦਿੱਤੀ ਅੱਜ ਦੀ, ਤੇ ਮੇਰੀ ਜੇਬ ਦੇ ਚ ਵੀ ਜੋ ਕੁਛ ਹੋਇਆ ਮੈਂ ਟਟੋਲ ਲਿਆਂਗਾ, ਉਹ ਵੀ ਮੈਂ ਭੇਟ ਕਰ ਦਿਆਂਗਾ ਇੱਥੇ। ਤੇ ਇਹ ਮੈਂ ਸੰਤ ਫਤਿਹ ਜੋ ਹੈ ਮੱਖਣ ਸਿੰਘ ਜੀ ਦੇ ਹਵਾਲੇ ਜੋ ਹੈ ਕਰਦਾ, ਜੋ ਸੱਤੋ ਵਾਲੀ ਗਲੀ ਦੇ ਇਸ ਵਕਤ ਸਰਪ੍ਰਸਤ ਨੇ, ਉਸ ਡੇਰੇ ਨੂੰ ਜੋ ਹੈ ਚਲਾ ਰਹੇ ਨੇ। ਤੂੰ ਆਪਣੇ ਢੰਗ ਨਾਲ ਇਹ ਮਾਇਆ ਜਿਹੜੇ ਜਿਹੜੇ ਲੋੜਵੰਦ ਹੋਵਨ ਉਹਨਾਂ ਨੂੰ ਭੇਟ ਕਰ ਦੇਣ। ਤੇ ਮੈਂ ਕਦੀ ਕਿਸੇ ਸ਼ਹਿਰ ਦੇ ਚ ਕਥਾ ਭੇਟ ਮੰਗਦਾ ਨਹੀਂ ਹੁੰਦਾ, ਤੁਸੀਂ ਅੱਜ ਅਗਰ ਮੈਨੂੰ ਕਥਾ ਭੇਟ ਦੇ ਦਿਓ ਤਾਂ ਮੈਂ ਤਹਿ ਦਿਲੋਂ ਤੁਹਾਡਾ ਸ਼ੁਕਰਗੁਜ਼ਾਰ ਹੋਵਾਂਗਾ ਔਰ ਸਾਹਿਬਾਂ ਦੇ ਚਰਨਾਂ ਚ ਅਰਦਾਸ ਕਰਾਂਗਾ ਕਿ ਤੁਹਾਡੀ ਜਿਹੜੀ ਮਾਇਆ ਹੈ ਸਤਿਗੁਰ ਸਫਲ ਕਰੇ, ਲੇਖੇ ਲਾਵੇ, ਤੇ ਮੈਂ ਆਪਣੇ ਰੂਪ ਵਿੱਚ ਇਹ ਭੇਟ ਕਰਦਾ। ਫਿਰ ਸ਼੍ਰੋਮਣੀ ਕਮੇਟੀ ਨੇ ਜੋ ਬੋਰਡ ਬਣਾਇਆ ਉਸ ਬੋਰਡ ਲਈ ਵੀ ਦਾਸ ਸੇਵਾ ਜੋ ਹੈ ਕਰੇਗਾ। ਤੋ ਆਪ ਜੋ ਹੈ ਜਿਹੜੇ ਜਿਹੜੇ ਸੱਜਣ ਮਾਈ ਬਾਈ ਮਾਇਆ ਭੇਟ ਕਰ ਰਹੇ ਨੇ, ਸਤਿਗੁਰਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਸਾਰਿਆਂ ਦੀ ਮਾਇਆ ਲੇਖੇ ਲਾਣ, ਪ੍ਰਵਾਨ ਕਰਨ, ਤੇ ਇਹ ਮਾਇਆ ਯਤੀਮਾਂ ਲਈ, ਬੇਵਾਵਾਂ ਲਈ ਔਰ ਉਹਨਾਂ ਮਾਸੂਮ ਤੇ ਕਮਜ਼ੋਰ ਬਿਰਧ ਮਾਤਾਵਾਂ ਲਈ ਹੈ। ਸੋ ਸਤਿਗੁਰ ਸਾਰਿਆਂ ਦੀ ਮਾਇਆ ਸਫਲੀ ਕਰਨ, ਲੇਖੇ ਲਾਣ।

یہ دس اندرے میں قابو چ کر لینا ہے. پنج وشیاں دا تے نام و نشان مٹ گیا ہے. واسنا، کرودھ، لوبھ، موہ، اہنکار، انہاں دا نام و نشان ہی مٹ گیا ہے. یہ تے رہے ہی نہیں. ستر دوئے بھرے امرت سر، بکھ کو مار کڑاؤں. شریر وچ آیوروید دی پدھتی دے مطابق 72 موٹیاں ناڑاں نے، 72 جنہاں وچ خون وڈے روپ دے گردش کردا ہے اور اس تو چھوٹیاں چھوٹیاں تنتواں تے نساں نوں ملدا ہے. لیکن مول روپ وچ وڈیاں ناڑاں اے 72 نے. بھگت جی کہہ رہے نے اے 72 ناڑاں انہاں وچ خون گردش نہیں کر رہا، امرت گردش کر رہا. میرا خون خون نہیں رہا، امرت ہو گیا. اور جد خون امرت ہو گیا تو بول امرتمئی ہو گئے. امرت بانی گھٹتے اچروں آتم کو سمجھاؤ. جے خون امرت ہو گیا تو درشٹی امرتمئی ہو جاندی ہے، بول امرتمئی ہو جاندے نے. روم روم دے چوں امرتیاں ترنگا نکلدیاں نے. اس نوں شاعر مشرق ڈاکٹر محمد اقبال نے بڑے عالمانہ ڈھنگ نال انج بیان کیتا ہے. ایک پھول گر چاہے تو گلستان بن جائے، ایک بوند گر چاہے تو طوفان بن جائے. ایک پھول گر چاہے تو گلستان بن جائے، ایک بوند گر چاہے تو طوفان بن جائے. ایک خون کے قطرے میں وہ تاثیر ہے، ایک قوم کی تواریخ کا عنوان بن جائے. ایک بوند خون دی، ایک قطرہ خون دا، جے کدرے اس دے صحیح ڈھنگ دا اچھال آ گیا ہے، سمچی قوم دی تواریخ دا اتہاس دا سرلیک بن جاندا ہے، سرمور بن جاندا ہے. کھیڈ دے خون دی ہے. پربھو چنتن دے نال جو پویتر ترنگا من نو اندولت کر دیا نے، اور من دا اہی وے شریر نو پربھاوت کردا ہے، خون پربھاوت ہوندا ہے، پاون ہو جاندا ہے خون، پویتر ہو جاندا ہے خون. کہاوتاں تے خون دے سمبندھ وچ کئی نے. اس دا تے خون خون نہیں پانی ہو گیا، اس دا تے خون خون نہیں ٹھنڈا ہو گیا، اس دے خون وچ کوئی گرماش نہیں، اس دے خون وچ کوئی لالی نہیں، پانی ہو گیا. ایک کہاوتاں بالکل صحیح ہیں، بالکل. عمر دے ودیاں اگر پریم ودے، دیا ودے، تو سمجھنا چاہیے ہے جیون لابھ دی طرف جا رہا ہے، نفع ہو رہا ہے. پر عمر دے ودیاں اگر کرودھ ودا جا رہا ہے، کرودھ ودا جا رہا ہے، تو جیون گھاٹے جا رہا ہے، زندگی اجائی جا رہی ہے. اکثر ایسا دیکھن وچ آیا ہے عمر دے ودیاں کرودھ ہی ودا ہے. کیوں؟ روز روز نویاں نویاں خواہشاں، نویاں اچھاں، ہر نواں دن کسے نویں اچھا نو پیدا کردا ہے. پرانیاں خواہشاں پوریاں نہیں ہوئیاں، نویاں پیدا ہو رہی ہیں. خواہشاں دا اے جماؤ، اچھاواں دا اے اکٹھ سنسار دے پرتی گلیاں نال بھر دیندا ہے، شکویاں نال بھر دیندا ہے. میری اے خواہش نہیں پوری ہوئی
शायद इस दा कारण फलां है, फलां है, फलां है। और इस तरह अधूरियां कामनावां, अधूरियां इच्छावां क्रोध नूं वधांदियां ने, स्वभाव दे चिड़चिड़ापन आ जांदा है। उठदे आ, बैठदे आ, चलदे आ, चिड़चिड़ापन, और यही चिड़चिड़ापन, ये क्रोध सारे परिवार का दुश्मन बन बैठता है, और सारा परिवार इस तो नफरत करन लग पैंदा है। कोई कोल बैठ के राजी नहीं, कोई गल कल के राजी नहीं, पर ये अधूरियां कामनावां करके क्रोधित। काश प्रभु दा सिमरन होंदा, ते प्रभु दा सिमरन एक महान गुण रखता है, गलत ख्वाहिशां सारियां खत्म कर देंदा है और चंगियां पूरियां कर देंदा है, या रजा देच राजी रहने दी बिरती बना देंदा है। हर वक्त मनुख शुकराने नाल भरिया रहिंदा है, धनवाद नाल भरिया रहिंदा है। अगर गिले ते शिकवे वधदे जाण तां फिर क्रोध वधदा रहिंदा है, वधदा रहिंदा है। धनवाद ते प्रार्थना दा भाव, बार बार शुकराना क्रोध नूं शांत करदा है, सिर्फ शांति नहीं करदा, खत्म कर देंदा है। इस वास्ते विनम्र मनुख हर वक्त धनवाद नाल भरे होया है, और हर एक दे प्रति धनवाद नाल भरे होया है। ओ परमात्मा दा धनवाद करदा है, परमात्मा दी कृत दा धनवाद करदा है। हे प्रभु, सूरज बन के मैनू चानना दे रहे हैं, हवा बन के तू मैनू प्राण दे रहे हैं, धरती बन के तू मैनू टिकाणा दे रहे हैं। शांतमई हर वक्त ते हर एक दे प्रति धनवाद नाल भरे होया है, क्रोधी हर वक्त ते हर एक दे प्रति गिलियां नाल भरे होया है, गिलियां नाल भरे होया है। हर वक्त धनवाद नाल भरे रहना, प्रार्थना नाल भरे रहना, शुकराने नाल भरे रहना, ऐसी अवस्था मनुख नूं भगवान दा रूप बना दिंदी है। हर वक्त गिलियां नाल भरे रहना, शिकवियां नाल भरे रहना, क्रोध नाल भरे रहना मनुख नूं शैतान दा रूप बना के रख दिंदी है। इस वास्ते क्रोधी नूं शैतान कहिंदे ने, शांतमई नूं भगवान कहते हैं। आया ते मनुख भगवान होण लई है, पर क्रोध करके शैतान बन जाता है। हर वक्त धनवाद करन लई बड़ी भारी सियाणप चाहिए। थोड़ा सोच, तू छोटा सी, मासूम बालक सी, परमात्मा मां बन के तेरा मददगार बने है, पिता बन के तेरा सहायक बने है, एक गोद दे चुक के तेनु खिडांदी रही, एक कंधे दे ऊपर चुक के तेनु लड़ांदा रहा। देखते सही ए मां ए पिता किते भगवान ते नहीं, मात पिता सुत बंधप भाई, नानक होवा पार ब्रह्म सहाई। सतगुरां दी बाणी, हे प्रभु हे पार ब्रह्म, तू मां बन के मददगार बने है, तू पिता बन के सहायक बने है, शुक्र तेरा, शुक्र तेरा। आज बुढ़ा हो गया, बिरद हो गया, पुत्र पानी दा गिलास ले आया, पोतरा थाली देच रोटी लेके आ गया, बिरद भाया ऊपर साक सैन, मुख अपयायो बैठ को देन। बिरद हो गए, साक संगबंदी
तेरे मुंह दे ग्राहियां दे रहे, तेरे हाथ दे सब कुछ पकड़ा रहे ने। हे प्रभु इतों ही है, मात पिता सुत बंधप भाई, हुन सुत बनके पुत बनके पोतरा बनके तू मेरा मददगार बने हुए है। जद मैं छोटा सी तू मां बाप बनके मेरा मददगार बने आ, जद मैं बुढ़ा हो गया कमजोर हो गया पुत्र बनके जवान पोतरा बनके तू मेरा मददगार होया है। जरा सोचते सही, इस सोचनी निर्माण बना देगी, इस सोचनी धनवाद नाल भर देगी, इस सोचनी प्रार्थना नाल भर देगी। ऐसी हालत दे च मनुख भगवान दा रूप हो जांदा है। पर गिले ने शिकवे ने मां ते गिले प्यो ते गिले पुत्र ते गिले पोतरियां ते गिले पड़ोसियां ते गिले शहर वासियां ते गिले सारे संसार ते गिले फिर रब ते गिरे। इतना प्रबल क्रोध शैतान दा रूप हो गया। क्रोधी भूल के भी नहीं सोचदा शायद मेरा ही कसूर है। और शांतमई मनुख कदी अपने संताप ली दूजे नु दोषी ठहरांदा ही नहीं। वो ते साफ कह देंदा है मुझ अवगुण सहनाई दोष, मेरा ही दोष है, मेरा ही कसूर है। ऐसी सोचनी निर्माण बना देंदी है दूजियां दा कसूर है, दूजियां दी ज्यादती है, ऐसा क्रोध नाल भर देंदी है। और क्रोध दी अगन जिथे बल रही है उथे हरी बनस्पति किथे, उथे फुल किथे, उथे फल किथे। असी वेखदे हां बहुत लू चल रही है, धुप पै रही है, भयंकर गर्मी है, फुल मुरझा जांदे ने, नहीं खिड़दे, फुलां दे बूटे पैदा भी नहीं आंदे। पर बर्फ पै रही है, कक्कर पै रहे है, पानी जम रहे ने, सीत लहर चल रही है, कोमल फुलां दे बूटे नहीं पैदा आंदे, फुल नहीं खिड़दे। फुल उदों खिड़दे ने ना बहुती ठंड होवे ना बहुती गर्मी होवे। उस मौसम नू कहंदे ने मौसमे बहार, बसंत बहार, मौसमे बहार। फुल खिड़दे ने बहार विच, इतनी गर्मी है खिड़े लई मददगार हो रही है, ऐसी ठंड है खिड़े लई सहायक हो रही है। कक्कर ते बर्फ दी तरह जमया होया मनुख ठंडा कायर आंदा है, बुजदिल आंदा है, उस सच दे पख दे च नहीं खड़ा हो सकदा, सच बोल नहीं सकदा, शहादत दे नहीं सकदा सच दी। पर बहुत गर्म मनुख जालम आंदा है, दुष्ट आंदा है, हर एक नूं पैरां दे थले लिताड़दा है, कुचलदा है। तो जिथे खून विच बहुत गर्मी है जीवन विच खेड़ा नहीं आंदा, जिथे बहुत ठंडक है उत्थे भी खेड़ा नहीं आंदा। जैसे कि असी बाहर देखदे हां जद बाहर जमीन ते लू चल रही है, धुप अग बरसा रही है, फुल नहीं खिड़दे, पर बाहर सीत लहर चल रही है, बर्फ पै रही है, फुल नहीं खिड़दे। महान संत कवि और धन गुरु गोविंद सिंह जी महाराज दे हजूरी कवि भाई साहब भाई नंदलाल इस दृश्य नूं अपने कीमती शब्दां विच बड़े सोहने ढंग नाल बयान करदे ने। असी बहुत गर्म जोनां दे च लंघे आ, शेर है, चीता है, बग्याड़ है, बाज है, इल है, कौवे ने,
इस तरह दी बहुत गर्म जूनिया दे चो लंगे हैं, गर्म बनस्पति दे चो, गर्म सुभा दे पंछी, गर्म सुभा दे चो पाए, फिर ऐसे हैं चो भी लंगे हैं, बहुत ठंडे, बहुत ठंडे, लोमड़ी है, गिद्दड़ है, रेशम दे कीड़े ने, और इस तरह कुछ होर मासूम पंछी ने, बहुत ठंडे, बहुत ठंडे, कोई भी चावे हमला कर देवे, बहुत गर्म, बहुत गर्म, हर एक ते हमला करना और हर वक्त हमला करना, इस तरह दिया जोना दे चो लंग चुके हैं। भाई साहब कहंदे ने हुण ते मनुखा जन्म दी बहार आई है, ए मानुष तन, ए मनुखी जिंदगी, ए ते बहार है, ते जद बहार है तो फिर मनुख जिमें बहार दे फुल खिड़ देने, तुम भी खिड़ जा, तुम मुरझा ना, तुम कुमला ना, तू खिड़। बड़े सुंदर बोलने हैं, बाहोश बाश के हंगामे नो बहार आमद।

آمد ہزاراں طرح دے نغمے لے کے ہزاراں طرح دے گیت لے کے دیکھتے صحیح گرو گوبند سنگھ جیسی بلبل آئی ہے ایک نغمہ لے کے ایک شبد لے کے پتہ نہیں کتنے شبد لے کے ربی رس نال بھرے ہوئے آنند نال بھرے ہوئے تو سنتے صحیح آ جا کھیڑے دے بہار نو اجائی نہ گوان دے یار بھی آیا ہے یار نغمے بھی لے کے آیا ہے گیت بھی لے کے آیا ہے کمال ہے بھائی صاحب جی دے اس طرز بیانی وچ بد قسمت ہے منک موسم بہار یار تے سنگیت تے پھر بھی کملایا ہوا ہے شکرانے نال نہیں بھریا گلیاں نال بھریا پرارتھنا نال نہیں بھریا واشنا نال بھریا شکویاں نال بھریا کرودھ ہے تو کرودھی منک دھنوادی نہیں ہو سکتا کرودھی منک جھک نہیں سکتا کرودھی منک پرارتھنا مئی نہیں ہو سکتا تے جتھے پرارتھنا نہیں اتھے پرماتما کتھے پنڈت گلاب سنگھ جی مہاراج پربوت چندر ناٹک دے کرتا بہت سندر ایک گرنتھ ہے اس دے وچ موہ تے ویویک دی آپ نے جنگ لکھی ہے ایک پاسے راجہ موہ ہے دھن گرو ارجن دیو جی مہاراج نے انہاں پنجاں وشیاں نوں جی ترتیب دیتی ہے سب تو پرتھم موہ پھر کام پھر کرودھ پھر لوبھ پھر اہنکار ستگر نے اس طرح دی ترتیب دیتی ہے موہ پہل پربوت چندر ناٹک دا کرتا مہان پنڈت اور مہان دارشنک گلاب سنگھ جی مہاراج نرملے او بھی موہ نوں راجا مندے نے باقی سب انہاں دی سینا ہے ایک پاسے مو راجا ایک پاسے ویویک مو دے سینا پتی نے کام کرودھ لوبھ اہنکار ویویک دی وی سینا ہے شانتی پرارتھنا گیان دیا شیل سنجم اتیادت دونوں آمنے سامنے نے اور گرنتھکار بڑی سندر ویاکھیا کرتا ہے بیٹھا ہے موہ راجا اداس نراش کرودھ آ کے پوچھتا ہے راجن اتنے دکھی کیوں اتنے بیزار اتنے نراش کیوں دیکھتا نہیں شیل تے سنجم نے کام نو مار دیتا ہے واشنا نو مار دیتا ہے اور وہ جو سامنے کھڑا ہے گیان او جو اپنے نال لئی کھڑا ہے شانتی دور درشتا اس نے ختم کر دیتا ہے اہنکار او دیکھ سامنے کھڑا ہے سنتوک اس نے لوبھ دے بھی ٹکڑے ٹکڑے کر دیتے ہیں ایسے شکتی شالی سینا پتی جس راجے دے مارے جان اس دیاں تے باواں ٹوٹ گئیاں اے کرودھ میں اس واسطے اداس بیٹھا نراش بیٹھا ہن تے ہار یقینی ہے ہار جاواں گے مر جاواں گے ختم ہو جاواں گے
तो पंडित गुलाब सिंह जी महाराज लिख देने क्रोधोवाच। उस वक्त क्रोध बोलता है, नहीं मोहराजन, उदास होने की लोड़ नहीं, निराश होने की लोड़ नहीं, मैं जो मौजूद हां, मैनू भेजो, मैं लड़ांगा, मैं युद्ध करांगा। मोह कहिंदा है, जिथे काम मर गया, लोभ खत्म हो गया, अहंकार दे टुकड़े टुकड़े हो गए, तू की करेगा? देखदा नहीं पिया सामने ज्ञान खड़ा है संतोख नू नाल लेके। विवेक राजा अपने नाल शांति दी सेना लई खड़ा है, शील खड़ा है, संयम खड़ा है, दूरदृष्टा खड़ी है, लंबियां निगाहां खड़ियां ने, लंबी सोचनी खड़ी है, की करेगा तू? उत्थे तेरी नहीं चलने। तो क्रोध बोलता है, पंडित जी प्रबोध चंद्र नाटक देच इस तरह लिख देने, अंधकरों दृगवंतन को श्रुतवंतन को बदरो कर डारो, धृतवंतन को सो अधीर करो, और चौतर की मत दूर निवारो। अंधा कर देंगा जिन्हां दियां निगाहां बड़ियां लंबियां ने, जो दूर तक वेखदे ने अपने पैरां नूं भी नहीं देख सकणगे कित्थे खड़े आ, मैनूं भेज के ते देखो। अंधा कर देंगा जो पारदर्शी ने, पार तक देखते ने और आर भी नहीं दिखाई देगा, जो लंबियां निगाहां रखते ने, लंबी नजर रखते ने, दूरदृष्टा रखते ने, ये भी नहीं देख सकने कि कित्थे खड़े हैं, मैनू भेज के देखो। अंध करो दृगवंतन को श्रुतवंतन को बदरो कर डारो, जिहड़े विचारक ने सूझवान ने पागल करके रख देंगा, हिला देंगा उन्हां दी सोचनी नूं, हिला देंगा उन्हां दी विचार शक्ति नूं। धृतवंतन को सो अधीर करो, और चातर की मत दूर निवारो, धीरजवान नूं सबरवान नूं मैं बेसबरा करके रख देंगा, जल्दबाज बना देंगा। क्रोधी बहुत जल्दबाज होता है, जल्दबाज बहुत क्रोधी होता है। धन गुरु गोबिंद सिंह जी महाराज के बड़े सुंदर वाक जफरनामे दे आपने औरंगजेब नूं इंज लिखे है, चे खुश गुफ्त फिर दोसीए खुशतर जवां के जूदी बवद कारे आहिर मना। ऐ औरंगजेब, कितना सुंदर लिखे है तेरे हमदीन जनाब फिरदौसी ने, ईरान दा मायानाज शायर, महान सूझवान, दूरदृष्ट है। औरंगजेब चल, तू मेरे बोला तो कुछ नहीं सीखा, ना सीखना चाहना है, कम से कम फिरदौसी नू पढ़ लेंदा, फिरदौसी दे बोल सुन लेंदा, चे खुश गुफ्त फिरदौसी है खुशतर जबां के जूदी बद कार आहिर मना। कितना सोना उसने लिखा है कि जल्दबाजी करना शैताना दा काम है, तू बहुत जल्दी की थी। क्रोधी बहुत जल्दबाज आंदा है, तू इसी जल्दबाजी दे प्यो नू कैद कीता, भरावां नू कतल कीता, भैन जहां आरा नू भी जेल देच पाया, और ऐ औरंगजेब तेरी इस जल्दबाजी ते इस क्रोध ने पता नहीं कितने मासूमां दी जान ली,
سرمد جیسے صوفی فقیر، پھر میرے معصوم لاڈلے، پھر تیاگ تے ویراگ دی مورتی، دھن گرو تیگ بہادر صاحب جی دی شہادت، سب تیرے کرودھ دا کارنامہ، سب تیری جلد بازی دا کارنامہ۔ تو رنچک ماتر بھی سوچیا نہیں، پنڈت گلاب سنگھ جی ٹھیک رکھتے ہیں، کرودھ کہہ رہے ہیں، سوچے گا ہی نہیں منک، اس دے دھیرج ہی نہیں رہے گا، دور درشتا ہی نہیں رہے گی، جتنا سیاح ہوئے گا مورکھ ہو جائے گا۔ دھرتونتن کو سو ادھیر کروں اور چاتر کی مت دور نواروں، ہت کارج نائے پکھے کبھیں، جن کے ار بھیتر میں پگ دھاروں۔